0: रेडियो अमन 88.4 नेटवर्क
1: रेडियो अमन नेटवर्क अमन
2: रेडियो अमन नेटवर्क
0: पैगाम अमन है
3: प्यार की एक दुनिया लेकर
0: मोहब्बत समेट कर
1: रेडियो अमन आया आपकी जिंदगी में
0: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क
1: रेडियो अमन नेटवर्क
4: दरमान होम्योपैथिक सेंटर जेल मोड़ भटकरा
2: रेडियो अमन नेटवर्क
0: पैगाम अमन है
3: प्यार की एक दुनिया लेकर
0: मोहब्बत समेट कर
1: रेडियो अमन आया आपकी जिंदगी में
5: तो बस एक कप पानी या दूध में मिलाकर पिए آسمانی هر بار
6: چراغ لو چخپل خاون ته وجه زمړو رکشا او تا نماسه خیر مونډلې دي ټول عمر دې را سره زیاتې کړې دي او ټول عمر مې د خفغان کې تیر کړې دي او تا نه خو سره ما خیر نه دي مونډلې د الله نبی فرمای د دې زنانه د شپې تو کال عبادت زای شو څومره ګټه خو لکه مقصد دار خاون ډیر زیات لوې درجه ده کم خاون خپل خزر سره زیاتې کې ظلم کوي دا غي وتی الله ته پوس کوي دا یو خبر یا ساتي الله تعالی به دا غي خبره تپوس کیا داسیم نه دا زنانم د الله مخلوق دي خو خاون ته الله تعالی یو ډیر لوی درجه ورکړي ځکه خاون د خپل کور خیالم ساتي د خپل اهل وایال خیالم ساتي او دا غریب بهر زیا نشپ ګوري نه اورز ګوري نه باران ګوري نه جړې ګوري نه یخنی ګوري نه ګرمي ګوري د خپل خزلا د خپل بچو لچ کم د سکی اغا حق حلال کاروبار کوي او ځان مشکت کې چولې چې خپل خزل خپل بچول خ خوراک رولم خ کپړه جامه ول او دا په خاوندانو باندې د خزو حقوق دی د خاوندان بلدي خبرو
5: تمز ایک کپ پانی یا دودھ میں ملا کر پیئے ہیں
6: ان دا پارا مخفیب دارو دانو دا پارا تیر سرو دا پارا دا وائٹنگ دا پارا یو ډیر زبردست کولی بهترین رزلټ دی جی تپوس کو مونږ اوتی او دوا یا تون را سره په خولي انداز کې خصه فکر کی وای تپوس نه کو
7: نو کوي
6: نو پخپلا وای کنا سد نه صورت ته پوسه کوم چیرې دا دارته وای صحیح دا صورت محمد اولمبنی یو دوا یتون را سره ذکر کا صورت محمد یو اولمبنی دوا یدر یتون را سره تلاوت کو خو لري انداز کی چزو ګورم چیرې حافظ اسمت الله صاحب سمره ماشاءالله بهترین تلاوت کړلو
7: اعوذ بالله من الشیطان الرجیم بسم الله الرحمن الرحيم الذين كفروا وصدوا عن سبيل الله أضل أعمالهم والذين آمنوا وعملوا الصالحات وآمنوا بما نزل على محمد وهو الحق من ربهم
6: جی جی کفر عنهم سیئاتهم واصلح بالهم جی جی

0: रेडियो अमन नेटवर्क,
1: पैगाम अमन है,
2: प्यार की एक दुनिया लेकर,
3: मोहब्बत समेट कर
4: रेडियो अमन आया आपकी जिंदगी में।
1: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
4: रेडियो अमन नेटवर्क अमन।
5: سارا داس دی ماشومان یو خوا او تبل خوا کپڑو شاپنگ دا پارا با ترسو مونگا بازارونو کی گرزو
6: او ہو سریا پریشان کی گما دا دی مسلی را سرا دی خیستا خل دی
5: آغا سو
6: السید کلاب ہاؤس